0: हो हाम्रो रेडियो 103.4 MHz
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
4: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര എടിയോ നിക്ക അവതാർമ സൗത്ത
1: കൊച്ചി ബരിലേലെ കൊസ്കോ ടി വി പോക്കണി ഭിട്ടി ആപ്നെ ടി വി ബിക്രിയോ അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്ക ഉലട്ട ഒയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकि गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज
5: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली
3: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक सम्पर्क नम्बर 97-61-13-21 97-61-13-21-45 काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: जून 15 तारीक सन् 2026 नेपाल सम्मत 1146 अधिक ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस। साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र। नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
4: राजसभामा मौलाउँदो गुटबन्दी, आन्तरिक किचोलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
3: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। एसिया र यूरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता।
4: अमेरिका इरान शान्ति वार्ता लम्बिँदै, वार्ताको बेलायत, फ्रान्स, जर्मनी र इटलीका नेताहरूद्वारा स्वागत। न्यूजील्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार।
3: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा क्रुआसाओ 7-1 पराजित। विश्वकप फुटबलमा आज बिहानै 3 खेल हुँदै भोलि बिहान 3 खेल।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको शुरूमा आज सातै प्रदेशमा बजेट आउने प्रसंग।
4: सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी पूरा गरेका हुन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही आकार हाराहारीमा बजेट ल्याउन लागेका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। यसैबीच कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको अन्तिम चरणमा तयारी पुगेकोमा यो आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोष हरि निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। त्यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ बढ़ाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको हो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कांग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभयो। बागमतीले चालू आर्थिक वर्ष 2082-83 लागि 67 अर्ब 47 करोड़ 73 लाख 27 हजार विनियोजन प्रदान गरेको थियो। अहिले पनि सोही हाराहारीमा बजेटको सिलिङ गरेको उहाँले बताउनुभयो। त्यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आकार केही बढ़ाउने तयारी गरेको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गर्नुभएको हो। संघको अनुदानका साथै चालू वर्षको मौजदात पनि पूर्व अनुमान भन्दा बढ़ी भएकाले बजेटको आकार बढ़ेको निकट स्रोतले बताएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउन लागेको हो। हिजो लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो। त्यस्तै कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्ष 2082-83 भन्दा झण्डै 4 खर्ब बढ़ी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट ल्याउने गरेको भन्दै गुनासो बढ़ने गरेको हो। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनगढ़ीमा होटलमा भरिभरा हुने गरेको बताइएको छ। विगतका वर्षमा 15-35% अग्रिम कमिशन बाफतको बजेट लिएर योजना खरिद बिक्री गर्ने गरेको समेत आरोप लाग्दै गरेको छ। यो वर्षको बजेट पनि विगतको जस्तै आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा नै तयार भएको प्रदेश सदस्यहरूले गुनासो गरेका छन्।
6: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक र जिल्ला अधिवेशन धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशमा अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुईवटा प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त भएका हुन्। यसले परम्परागत पार्टीहरूलाई जस्तै रासोपालाई पनि गुटबन्दी र पदको हानथापमा फस्ने आभास दिलाएको छ। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनैतिक वैचारिक स्पष्टतासँगै संगठनात्मक संरचनामा व्यापक हेरफेरको तयारी अघि बढ़ाएको छ। आगामी 7 र 9 असारमा चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व संध्यामा पार्टीले विधान संशोधनका विषय टुंग्याउँदै नेतृत्व चयनदेखि राजनैतिक वैचारिक दिशा स्पष्ट पार्ने प्रयास थालेको हो। सहमहामन्त्री विपिन आचार्यको संयोजकतामा गठित विधान मस्यौदा समितिले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढ़ाउने प्रस्ताव पनि तयार पारेको छ। यसैबीच नेपाली कांग्रेसमा एकताको अभ्यास गर्ने भनिए तापनि संस्थापन र इतर पक्षले सातै प्रदेशमा छुट्टा छुट्टै भेला गरेर पार्टी फुटाउने रणनीति लिएका छन्। कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा हिजो आयोजित इतर पक्षको प्रादेशिक भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका हुन्। भनाईमा मात्र होइन व्यवहारमै कांग्रेस अलग पार्टीको अभ्यासमा गइसकेको छ नेताहरूले बताएका छन्। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जान्ने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस अहिले जिल्ला तहसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म पुगेको छ। शुक्रबार र शनिबार काठमाण्डुमा सम्पन्न भेलामा पार्टीभित्र देखिएको ध्रुवीकरण खुल्ला रूपमा सतहमा आएको छ भने केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा पद नछोड्ने बताउनु भएको छ। प्रतिक्रान्तिको अभ्यासमा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुई लाइन संघर्षमा परेको छ। एकताको केन्द्रबिन्दुमा राखेर कमजोरी सचिने गरी सुझाव दिनुहोला बागमती प्रदेश स्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनु भएको छ।
4: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछ भने झापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात
6: थपेको छ। एकताको केन्द्रबिन्दुमा राखेर कमजोरी सचिने गरी सुझाव दिनुहोला बागमती प्रदेश स्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनु भएको छ।

0: का 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूका थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजूदा छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्ने देखिएको छ। उद्योग बन्द लम्बिएर हरियो चियापत्ती बाटोमा नै हुर्किँदा चिया किसान पनि सोझै मर्कामा पर्ने छन्। बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघि नै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताउँदै आएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव जस्तै बनेको बताउनु भएको छ। नेपालबाट निर्यात हुने प्रत्येक खेप चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको प्रतिवेदन आउन 2 साताभन्दा बढ़ी समय लाग्ने गर्छ। प्रतिवेदन नआउन्जेल बिक्री गर्न नपाइने तथा नमूना असफल भए चिया नष्ट गर्नु वा फिर्ता ल्याउनुपर्ने भएकाले पनि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताउँदै आएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आवासीय चिकित्सकको आन्दोलनमा सरकारवालाको चासो।
2: स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
0: एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा चीन नेपाल चीन सम्बन्ध सुदृढ बनाउँछौ शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र छिमेकी चीन बीचको सम्बन्ध सुदृढ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा गर्ने बताउनु भएको छ। चीनको औपचारिक भ्रमणमा हिजो बेजिङ पुग्नुभएका उहाँले त्यहाँ स्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह कार्यक्रममा सम्बोधन गर्दै यो भ्रमणमा द्विपक्षीय सम्बन्धको विस्तार प्रमुख आधारभूत पक्ष रहेको औल्याउनु भएको हो। दूतावासका अनुसार नेपालको एउटा विशेष परिस्थितिमा चुनावपछि एउटा बलियो सरकार निर्माण भएको स्मरण गराउँदै वहाँले सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौं, देखेका छौं र त्यो प्राप्त गर्नका लागि दुई देश बीचको सहकार्यलाई अगाडि बढ़ाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश दिनुभएको बताइएको छ। त्यस्तै अगाडि बढ़न सकेनन् अध्यादेश शीर्षकमा अर्को खबर छ। खरीद प्रक्रियाको सबलीकरण, राजनैतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अल्पत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। त्यस्तै एसिया र युरोपसँग जोड्ने रेलमार्ग

0: योजना सुस्त शीर्षकमा अर्को खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेल मार्ग आयोजनाको काम भने सुस्त रहेको छ। त्यस्तै भित्री पृष्ठमा पर्यटकका लागि मार्गदर्शन शीर्षकमा अर्को खबर छ भने गोर्खापत्रमा निजी क्षेत्रले पनि मल ल्याउने तयारी शीर्षकमा अर्को खबर छ। तरकारीका 126 वटा नमूनामा उपयोग गर्न नहुने विषादी शीर्षकमा खबर छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा करोड़ प्रतीक्षा कमजोर प्रतिरक्षाले मध्यस्थकर्तामा करोड़ौं गुमाउँदै सरकार शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा उद्योगमा घट्यो आकर्षण, पोहोरभन्दा 120 उद्योग कम दर्ता शीर्षकमा एग्गी बन्जारेले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा साना मझौला र ठूला गरी मुलुकभर थप 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर थप 581 उद्योग दर्ता भएका थिए। त्यस्तै देशभर सड़क बत्तीको बक्यौदा 10 अर्ब, मधेसको मात्रै 2 अर्ब 35 करोड़ शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा भारतीय सैनिक हेलिकप्टर अनुमति बिना अनुमति नेपाली आकाशमा, वन कर्मचारीले टेम्पो भीड़बाट खसालेको घटनामा थालियो अनुसन्धान शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा पहिले पक्राउ पछि कसूर खोज्ने प्रवृत्ति, शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकमा गौरव पोखरेलले पनि खबर लेख्नु भएको छ।
1: यसैबीच नागरिक दैनिकको आर्थिक पृष्ठमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव शीर्षकमा समाचार लेखिएको छ। मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुको लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव र उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री उद्योगको व्यवस्थापन संचालनमा पनि चुनौतीहरू देखिएका छन्। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कच्चा पदार्थको उचित प्रवर्धन गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायतका चुनौती औद्योगिक क्षेत्रमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको हो। यसैबीच वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पुनः गिरावट आएको छ। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ़दै गएको र कर्जाको माग अपेक्षाकृत सुस्त रहँदा बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै आएका हुन्। यसैबीच 7 वर्षपछि अघि बढ़्यो बागमतीको स्थायी प्रशासनिक संरचना निर्माणको काम। निर्माण स्थलमा रूख छपान शुरू, 5,000 भन्दा बढ़ी रूख कटान हुने शीर्षकमा पोस्टराज अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर 16 र 17 निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रूख छपानको काम शुरू भएको हो। प्रदेश सरकारले मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवास समेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको हो। यसैबीच बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीचैन लामपाटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको खबर बाजुराको यो खबरलाई नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी काठमाण्डुमा फिल्म फेस्टिवलदेखि बाइक एम्बुलेन्ससम्म काठमाण्डु महानगरको नीति तथा कार्यक्रम शीर्षकमा शिवहरि घिमिरेले नयाँ पत्रिकामा लेख्नु भएको छ। काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सुशासन, प्रविधि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण, सम्पदा संरक्षणको केन्द्रमा राख्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। महानगरको 19 नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सांस्कृतिक शहर र समृद्ध महानगर दीर्घकालीन परिकल्पना अघि सारिएको छ। नीति तथा कार्यक्रममा डिजिटल शासन, सामाजिक सुरक्षा, आधुनिक शहरी सेवा, वातावरणीय दिगोपन तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रमुख प्राथमिकताको रूपमा राखिएको छ। यसैबीच आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण वीरगंज प्रदेश मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण गरिएको छ। त्यस्तै गरी कारोबार दैनिकमा विस्तारित बजेटलाई सहयोग गर्न मौद्रिक नीति थप स्पेस दिन नहुने शीर्षकमा पूर्व अर्थमन्त्री तथा अर्थविदहरूलाई समेटिएर यो खबर तयार पारिएको छ। बजेट कार्यान्वयन संस्थागत क्षमतामा निर्भर हुन्छ। हाम्रो बजेट कार्यान्वयन प्रणालीगत समस्याहरू छन्। खास गरी बजेट जतिसुकै राम्रो भए पनि किन कार्यान्वयन हुन सकेको छैन भन्नेमा सबैले प्रश्न गर्नुपर्दछ। विनियोजन र कार्यान्वयन गर्ने निकायबीचको समन्वयको आवश्यकता रहेको छ। कारोबार दैनिकमा खबर लेखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच हुने भनेको सम्झौता अन्यलमा परेको छ। दुवै देश बीच हुन लागेको सम्झौताको 14 बुधे समझदारी पत्रको प्रारम्भिक विवरण सार्वजनिक भए पनि यसलाई अपनत्व गर्न नसक्दा हस्ताक्षर हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि यी बुधाहरूलाई हालसम्म कुनै पनि पक्षले औपचारिक रूपमा पुष्टि भने गरेका छैनन्। मुख्य गरी लेबनान सहित सबै मोर्चामा स्थायी युद्ध विराम, अमेरिका र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, 30 दिनभित्र अमेरिकी नौ सैनिक नाकाबन्दी हटाउनुपर्ने, अमेरिकी सैन्य बलहरू इरानबाट फिर्ता हुनुपर्ने, इरानको व्यवस्थापनमा 30 दिनभित्र हर्मुज जल मार्ग पुनः सञ्चालनमा ल्याइने जस्ता सम्झौतामा विषयहरू उल्लेख गरिएको छ। त्यस्तै इरान तेल तथा ऊर्जा उत्पादनमाथिका प्रतिबन्ध हटाउने, इरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउने र अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढ़ाउने र नयाँ प्रतिबन्ध नलगाउने जस्ता विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ। यसैबीच अमेरिका र इरान बीच भएको भनिएको शान्ति सम्झौताप्रति बेलायत, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त रूपमा स्वागत गरेका छन्। यसलाई कूटनीतिक उपलब्धि समेत भएको बताइएको छ। यी चार देशको समूह यी चारले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली शक्तिहरूले सम्भावित अमेरिका इरान सम्झौताप्रति सकारात्मक दृष्टिकोण राखेको समेत विश्लेषणमा भनिएको छ। र स्विजरल्याण्डमा का मतदाताले देशको जनसंख्या 1 करोड़मा सीमित गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। हिजो सम्पन्न जनमत संग्रहको नतिजा अनुसार करिब 55% मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने 45% समर्थन गरेका छन्। मतदानमा कुल 60% मतदाताको सहभागिता रहेको थियो। प्रस्ताव दक्षिणपन्थी स्वीट पीपुल्स पार्टीले अघि सारेको हो। उक्त दल लामो समयदेखि आप्रवासन नियन्त्रणको पक्षमा अभियान चलाउँदै आएको छ।
1: साझा खबरमा अब खेल खबर। नेदरल्याण्ड्स फिफा विश्वकप 2026 जापानसँग बराबरीमा रोकिएको छ। खेल 2-2 बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सबै गोल भएका थिए। त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडेका छन्। यसअघि भएको खेलमा 4 पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप 2026 पहिलो खेलमा कुरासाओलाई 7-1 सहजै पराजित गरेको हो। समूह ई को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यू गर्दै पूर्व च्याम्पियन विरूद्ध गोलको खाता खोल्न सफल भए पनि गोलको वर्षा भने रोक्न सकेन। जर्मनीले पहिलो हाफमा 3 र दोस्रो हाफमा 4 गोल गरेको थियो। यसैबीच विश्वकप फुटबलमा आज बिहान 3 खेल हुँदैछन्।
0: पटक पटक भएका सहमति कार्यान्वयनमा नजाँदा आवश्यक चिकित्सक फेरि आन्दोलनमा। समस्या समाधानको उपाय र चुनौतीको कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
7: कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोपाइटर मधुमाया जीजी, पढे हैन प्रोपाइटर बनेछु, हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
6: पसिनाको सम्मान समानताको अभियान
7: कार्यक्रम साझा आवाज सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: साझा खबरमा अब आवश्यक चिकित्सकको माग पूरा गर्ने उपायका कुरा इन्टर्न र आवश्यक चिकित्सकले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै फेरि आन्दोलनको तयारी गरेका छन् सरकारले श्रम ऐनले तोकेको मापदण्ड समेत पालना नगरी प्रशिक्षार्थी चिकित्सकलाई अत्यधिक समयमा काम लगाउने पर्याप्त विदा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको उनीहरूको आरोप छ चिकित्सकहरूको माग सम्बोधनका विषयमा कुन निकाय गम्भीर हुनुपर्ने हो भने हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौं
10: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहे
0: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छैन
10: अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं
0: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि
10: होइन त्यो त देखाउँछ स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ
0: पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ
10: विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन् सबै कुरा जलेर जुन अफिसमा काम गरेका छन् त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन् यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला
0: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ
10: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी
1: रासपामा मौलाउदो कुटबन्दी आन्तरिक किचलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा
0: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त उद्योगमा घट्यो आकर्षण पोहोर भन्दा कम दर्ता
1: अमेरिका इरान शान्तिवार्ता लम्बिँदै वार्ताको बेलायत फ्रान्स जर्मनी र इटालीका नेताद्वारा स्वागत स्विजरल्याण्ड देशमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार
0: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो जर्मनद्वारा कारा साओ 7-1 पराजित विश्वकप फुटबलमा आज 3 खेल हुँदै भोलि बिहान पनि 3 खेल हुने
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट लिएका छौं महेश बास्ताकोटीले चसक्क शीर्षकमा यो कार्टुन लेख्नु भएको छ यहाँ एकजना पत्रिका लिएर बसिरहनु भएको छ पढ़िरहनु भएको छ पत्रिकामा लेखिएको छ भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा सांसद पद निलम्बन नहुने भन्ने शीर्षकमा लेखिएको छ र अर्का एकजना व्यक्ति त्यहाँ नजिक आएर यसरी भनिरहनु भएको छ पत्रिका पढ़िरहने व्यक्तिलाई औंला देखाएर जे गरेर भए पनि अर्को पटक सांसद बन्नै पर्ने भयो यी मुद्दा मामिलाले नि हैरान बनायो सांसद भएपछि सबै सफा चट
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
12: आँखा शिविर बस्ने सम्बन्धी सूचना नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलोखा तथा दोलोखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ
13: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8 जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स आँखा केन्द्र दोलोखा सम्पर्क नम्बर 9851767367 9863128 10
14: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, दर्श सकिगो नि।
3: समाचार विचार विश्लेषण मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जेरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हिमाली बागमती प्रदेशका बहुमत नेता कार्यकर्ता उभिएपछि पुनर्गठन पक्षधर नेता कार्यकर्ता उत्साहित। सरकारी सेवामा गायब 529 कर्मचारीमाथि छानबिन शुरू। राष्ट्रिय अर्थतन्त्रमा बागमतीको हिस्सा 24 खर्बमाथि प्रदेशको आर्थिक वृद्धि दर 5.4% तोड्ने अनुमान। र फिफा विश्वकपमा जापान र नेदरल्याण्डसको खेल बराबरीमा रोकियो। जर्मनीद्वारा कुरासाउ 7-1 गोल अन्तरले पराजित। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने सहमति।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको।
4: आफ्नै कम्पाउन्ड भएको।
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको।
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको।
5: सस्तोमा होइन, राम्रो सिकाउँछौ।
2: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
0: अब समाचार विस्तारमा। कानून अनुसार सातै प्रदेशले आज आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन कृषि शिक्षा स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका हुन्। संघीय सरकारले 15 जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित र भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्ने गर्दछन्। तर सबैजसो प्रदेशको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था भने सन्तोषजनक छैन। प्रदेश सरकारहरू केन्द्र सरकार जस्तै बजेट खर्च गर्ने सन्दर्भमा कमजोर अवस्थामा देखिएका छन्। बजेट पूर्व सन्ध्यामा बागमती प्रदेश सरकारले आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार फागुन 2082-सम्मका तथ्याङ्कमा आधारित रहेर सर्वेक्षण सार्वजनिक गरिएको हो। पार्टी पुनर्गठन र पुनर्संरचनाको पक्षमा नेकपा एमाले बागमती प्रदेशका बहुमत नेता कार्यकर्ता उभिएपछि पुनर्गठन पक्षधर नेता कार्यकर्ता उत्साहित बनेका छन्। बागमतीपछि अन्य सबै प्रदेशमा यस्ता भेला र सुझाव संकलन गर्ने तयारीमा रहेको नेकपा एमालेका लागि बागमतीको सन्देश अन्य प्रदेशमा समेत प्रवाह हुने भएको छ, जसले एमालेभित्रको आन्तरिक केसल उभर्दै जाने र अन्तत पार्टी चैतिनेसम्मको अवस्था आउने भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। काठमाण्डको जडीबुटीमा शनिबार सम्पन्न चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश स्तरीय भेलामा सहभागी 80% नेता कार्यकर्ताहरूले अहिलेकै अवस्थामा पार्टी अघि बढ़न नसक्ने ठहर गर्दै नेतृत्व परिवर्तनसहित पार्टीको पुनर्संरचना गर्नुपर्ने धारणा राखेका थिए। गत फागुन 21 को निर्वाचनपछि एमालेमा ओलीमाथि नेतृत्व छाड्न दबाव छ, तर ओली त्यसमा सहमत छैनन्। उनी पार्टी पुनर्गठनको पक्षमा लागेका नेताहरूले विपक्षीको योजना र षड्यन्त्र अनुसार पार्टी फुटाउन सक्ने भन्दै सचेत रहन आफू निकटका नेता कार्यकर्ताहरूलाई अलमल्याइरहेका छन्। चालू आर्थिक वर्ष 2082-83 बागमती प्रदेशको आर्थिक वृद्धिदर 5.4% पुग्ने अनुमान गरिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर 3.85% रहने अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक वृद्धिदर 5.4% रहने प्रक्षेपण गरिएको हो। यस्तै प्रदेशको कुल अर्थतन्त्र कुल गृहस्थ उत्पादन 24 अर्ब भन्दा बढ़ी पुग्ने प्रक्षेपण गरिएको छ। नेपालको कुल अर्थतन्त्र 66.9 अर्ब पुग्ने अनुमान गरिएको छ भने त्यसको 36.7% अर्थात 24.23 अर्ब 12 करोड़ हिस्सा बागमती प्रदेशको रहनेछ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले हिजो बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको बागमती प्रदेश आर्थिक सर्वेक्षण 2082-83 प्रदेशको आर्थिक सामाजिक तथा भौतिक विकासका सूचकहरू उल्लेख गर्दै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान पुर्याइरहेको बताएका छन्। आर्थिक सर्वेक्षणले बागमती प्रदेशका नागरिकको औसत आय राष्ट्रिय औसत भन्दा उल्लेख्य रूपमा माथि रहेको देखाएको छ। मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको फागुनसम्म बागमती प्रदेशको मुद्रास्फीति 3.62% रहेको उल्लेख छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 98-44-30-48-79 98-44-30-48-79 र 98-64-11-00-11 98-64-11-00-11
6: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11+2 विज्ञान
2: 40-30-48-79 98-44-30-48-79 र 98-64-11-00-11 98-64-11-00-11

0: सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: तपाई यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। चीनको चार दिने भ्रमणका लागि हिजो बेजिङ पुगेका परराष्ट्र मन्त्री श्री शिर खनालले चिनिया समकक्षी वाङ यीसँग बीआरआई र वा अन्य द्विपक्षीय सम्झौता अन्तर्गतका परियोजना केन्द्रित छलफल गर्ने भएका छन्। चीनका परराष्ट्र मन्त्री वाङको निमन्त्रणामा बेजिङ पुगेका उनी नेपाली समुदायले गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए। सो क्रममा मन्त्री खनालले बीआरआई लगायतका विषयमा आफ्ना प्राथमिकताबारे उल्लेख गरेका हुन्। उनले कुनै पनि परियोजना अघि बढ़ाउँदा नेपाललाई कति प्रतिफल प्राप्त हुन्छ र देशको वित्तीय ढाँचा के हुन् भन्नेमा ख्याल गर्नुपर्ने बताए। मन्त्री खनालले मूल रूपमा आर्थिक समृद्धिका लागि सरकारले 6 क्षेत्र व्यापार पर्यटन पूर्वाधार प्रविधि ऊर्जा र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेको जानकारी दिए। सरकारले गैर आवासीय नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिने तयारी गरेको छ। अध्यागमन सम्बन्धी कानूनलाई संशोधन गरेर सरकारले गैर आवासीय नेपाली र उनीहरूको परिवारलाई 10 वर्षसम्म निशुल्क भिसा उपलब्ध गराउने तयारी गरेको हो। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न विधेयकको मस्यौदा तयार गरी सर्वसाधारणसँग राय माग गरेको छ। प्रस्तावित कानून अनुसार नेपाल प्रवेश गर्ने विदेशी नागरिकको नियमन गर्ने र भिसा दिने वा नदिने अधिकार नेपाल सरकारमा निहित रहनेछ। विदा अवधि सकिँदा पनि कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेका 529 जनाको निजामती कर्मचारीमाथि छानबिन शुरू भएको छ। राष्ट्रिय किताबखानाको अभिलेख प्रणालीको पछिल्लो विश्लेषणले विदा अवधि सकेपछि पनि सेवाको नियमित चक्रमा नदेखिएका यी कर्मचारीहरू निष्क्रिय भएको अनुमान गर्दै राष्ट्रिय किताबखानाले विशेष छानबिनका लागि सम्बन्धित मन्त्रालयहरूमा पत्राचार गरेको हो। राष्ट्रिय किताबखानाले शंकास्पद देखिएका सबै कर्मचारीहरूको नाम सहितको विस्तृत विवरण सम्बन्धित मन्त्रालयहरूमा पठाई यथार्थ छानबिन गर्न र अभिलेख सच्याउन अनुरोध गरेको थियो। हाल सबै मन्त्रालयहरूबाट यस्तो विवरण प्राप्त हुने क्रम जारी रहेको छ। प्राप्त विवरण मध्ये जेठ 29 गते शुक्रबारसम्म 504 विवरण प्रणालीमा अपडेट भइसकेको किताबखानाले जनाएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। पछिल्लो समय भारतीय पर्यटकहरूले सड़कमै खाना पकाउने, नदी ताल किनारामा लुगा धुने तथा बसोबास गर्ने गरेको विषय सामाजिक सञ्जालमा भाइरल छ। तीनै विषयलाई लक्षित गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट आउने पर्यटकलाई लक्षित गरी नेपालभित्र गर्न हुने र नहुने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ। प्रस्तुत छ एक रिपोर्ट।
3: विज्ञहरूले नेपाललाई सबै प्रकारका पर्यटकको आकर्षक थलो बनाउन आवश्यक आचार संहिता बनाएर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन सुझाव दिइरहेका छन्। सोही अनुसार मन्त्रालयले गर्न हुने र गर्न नहुने विषय नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरी सार्वजनिक गरेको छ। मन्त्रालयले नेपालको सीमामा आइसकेपछि वनसार विभागको अनलाइन वा भौतिक अनुमति पत्र भर्न भनेको छ। सोही बेला आवश्यक विवरण भर्न समेत सुझाव दिएको छ। भारतीय नागरिकलाई भिसा आवश्यक नपर्ने तर प्रवेशका लागि राहदानी वा अन्य परिचय पत्र उपलब्ध गराउन सूचित गरेको छ। नेपालका सड़क पहाड़ी क्षेत्रमा सागुरा र धेरै घुम्ती रहेको उल्लेख गर्दै यात्रा अवधिभर आफ्नो सवारी साधन दुरूस्त राख्न सुझाव दिएको छ। नेपालको सड़कमा सवारी साधन चलाउने चालक पर्याप्त अनुभवी र नेपालको धरातलीय स्वरूप जलवायु र मौसमको जानकारी भएको हुनुपर्ने समेत सूचनामा उल्लेख छ। लेक लाग्ने समस्या हुन सक्ने भन्दै उचाइमा जाँदा अक्सिजन आवश्यक पर्न सक्ने भन्दै सुनिश्चित गर्न सुझाव दिएको

0: छ। भारतीय पर्यटकले 5,000 अमेरिकी डलरसम्म बोक्न पाउने अनुमति बारेमा समेत जानकारी गराएको छ। प्रवेश र प्रस्थानका प्रक्रियामा हुन सक्ने झन्झटबाट बच्न यात्रुलाई सोही समयमै गहना घोषणा गर्न समेत आग्रह गरिएको छ। तीर्थयात्रुलाई गन्तव्य सफा राख्न समेत सूचित गरिएको छ। साथै प्रयोग गरिएका कपडा, बन्दोबस्तीका सामान र फोहोर मैला तोकिएको क्षेत्रमा विसर्जन गर्न सुझाव दिएको छ। सड़कमा फोहोर फाल्नु पनि नियमको उल्लंघन भएको भन्दै सजाय भोग्नु पर्ने तर्फ सचेत गराएको छ। आफ्नै खाना पकाउनेहरूले स्थान, भान्सा र अन्य बन्दोबस्तीका सामान व्यवस्थापन गर्न सक्ने होटलसँग अग्रिम सम्पर्क गर्न भनिएको छ। खाना पकाउन खुला स्थान प्रयोग गर्नुपर्ने सन्दर्भमा अनुमति र सहयोगका लागि सरकार सुरक्षा कर्मी र सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाव दिएको छ। साथै स्थानीय संस्कृति परम्परा र मानिसको सम्मान गर्न सूचित गरिएको छ भने अन्य भाषा र मर्यादित कपडा लगाउन पनि भनिएको छ। सूचना मार्फत मन्दिर वा पवित्र स्थल बाहिर जुत्ता चप्पल फुकाल्न, जथाभावी मदिरा जन्य पदार्थ सेवन नगर्न र नेपालमा गाजा अवैध भएको बारे समेत जानकारी गराएको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दोस्रो अधिवेशन अन्तर्गत बस्न लागेको 23 बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा आगामी आर्थिक वर्ष 2083 विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेश हुनेछ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक 2083 विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल शुरू हुनेछ। आजको बैठकमा मुख्य गरी 9 मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ। बागमती प्रदेश सरकारले सड़क आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। प्रदेश सरकारको हिजोको मन्त्री परिषद बैठकले मानव उद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको हो। बैठकले मन्त्री परिषद तथा मन्त्री परिषद मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पदमा उमेश कुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापन गर्ने निर्णय समेत गरेको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तमाङले जानकारी दिए। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध विराम सम्झौता भएको घोषणा गरेका छन्। उनले सो सम्झौतासँगै विश्व व्यापारका लागि महत्वपूर्ण स्ट्रेट अफ होर्मुजबाट शुल्करहित जहाज सञ्चालन पुनः शुरू हुने बताएका छन्। ट्रम्पका अनुसार सम्झौताले अमेरिका र इरान बीचका सबै सैन्य गतिविधि तत्काल अन्त्य गर्नेछ। उनले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा तेल ढुवानी सामान्य अवस्थामा फर्काउने घोषणा पनि गरेको बीबीसीको समाचारमा उल्लेख छ। यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले सामाजिक सञ्जाल मार्फत इरानसँगै लेबनान लगायतका मोर्चामा जारी द्वन्द अन्त्य गर्नेछ। सम्झौतामा औपचारिक हस्ताक्षर आगामी 19 जूनमा स्विजरल्याण्डमा हुने बताइएको छ। सम्झौताको मध्यस्थकर्ता कतार, सऊदी अरेबिया र टर्कीले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। कतारले पनि सम्झौताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र आर्थिक विकासलाई बल पुर्याउने विश्वास व्यक्त गरेको छ। हाम्रो समाचारमा अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 अन्तर्गत जापानले बराबरी खेलेको छ। आज बिहान सम्पन्न खेलमा जापानले नेदरल्याण्डलाई 2-2 बराबरीमा रोक्दै अंक बाँडेको हो। 4 गोल हाफमा सम्भव भएको हो। 91 मिनटमा भर्जिल फान डाइकले गोल गर्दै नेदरल्याण्डलाई शुरूआती अग्रता दिलाएका थिए। 57 मिनटमा केइटो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए। 64 मिनटमा क्रिसेन सियो समरभिलले गोल गर्दै नेदरल्याण्डलाई पुनः 2-1 अघि बढ़ाए। तर खेल सकिने लाग्दा 89 मिनटमा दर्जी कामाडाले गोल गर्दै जापानको हार टारेका थिए। यसैबीच फिफा विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई 7-1 अन्तरले पराजित गर्दै प्रभावशाली शुरूआत गरेको छ। ह्युस्टन स्थित बन्द रंगशालामा भएको खेलमा जर्मनीले पहिलो 21 मिनटमा बराबरी गोल बेहोरे पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै क्यारिबियन राष्ट्र कुरासाओलाई सहज रूपमा पराजित गरेको हो। फिफा विश्वकप 2026 अन्तर्गत जापानले बराबरी खेलेको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन बुढा, डिडिसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर र खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार।
8: संकलन केन्द्रहरू बोट, साकिने, सुस्ता, सिमावती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 40 20।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोली सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन पनि गरिरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सुनौर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गते बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गते बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गते शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गते आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गते सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67 9863 31 28 10।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
3: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: அப்பே வைனையே பாடே சொல்ட்டி வாஸ்கு டிவி போக்கிற இண்டியோ நீக்கே அத்தார்மா சாவ்தோ
1: கச்சை பரிலைலை வாஸ்கு டிவி போக்னோனி பிட்டி ஆப்னே டிவி பிப்பியோ அனி பனவுன ஜனலாகே கொண்டி பனவுனே புக்கா உலாட்ட வைனா
0: पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
5: होइन है बुढा डिडिटी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
6: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
5: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न
6: ल ल म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु
4: आहा कति मिठो दुध अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
7: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
2: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती जपी धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0974-21-20
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुई तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

पत्ता को कि नजर भय हिंद्रोलर के जो बन

दाम पैसा भेटी दर्शन कति कति सिमरीलाई मन परे कि कान्छु हातमा समय लानु छु छोड्दिन म ज्यान जाला खुर्ती नलाउ बाउको खुट्टो स्वरुटा।

0: que, foi que, foi que.
1: Foi. Oi, né, para sorte. Quase que o TV vou querer, entendeu? Nica, eu vou estar mais alto.
2: Gotei, bari, leilei. Quase que o TV vou não me pedir. As ne TV bíblio, oni bonão na janela que coni. Bonão ne puca, o lata, oi, né?
1: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
5: होइन भाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस् कता जान लागिस् बिहेतिर हो कि क्या हो
2: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
6: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो
2: के हुनु नि भित्ति मनोकामनाको कुरा हो नि होइन
5: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
5: उसो भए पाँडे गइहालौ नि जिल्ला नगरौ न
2: कहाँ हुनु नि कृषि विकास बैंक अगाडि छ नि होइन
6: पाण्डहरू गइहालौ न सकिगयो नि
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
8: प्रोप्राइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844-065-293 र 9844-21-1100
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोफाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: लाटेहरू खोइदिउ। लाटेहरू किन एकरो भएको हेर त, बिउ पनि छैन यहाँ धान रोप्नलाई।
1: त्यही त नि, बिउ सकिसक्यो के हेरेर
2: बस्छ।

0: टोपी गाड्ने ती लाठीहरू नै उनीहरू गीत गाउँछन् अनि
1: बिउ पनि होइन धान
0: रोप्ने होला
2: अनि यसलाई के अब मिलाएन त्यहाँ पानी एकतिर

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस सौरा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: मेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
3: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: त्रिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्तजनहरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरुको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम रणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुजी पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: ಅಪ್ಪೇ ಒಯ್ನಯೇ ಪಾಡೆ ಶೋರ್ಟಿ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕರೆ ಹಿಡಿಯೋ ನಿಕೈ ಹೊತ್ತಾರ ಮಾ ಸಾವ್ತ
1: ಗಜೇ ಬರಿಲೈಲೈ ಕ್ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿತ್ತಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯು ಅನಿ ಬನೌನ ಜನ ಲಾಗೆ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಾಟ ಹೋಯ್ನ
0: ತೇತಿ ಕೂಡ ಮಾಪಣೆ ಚಿಂತಾ ಕರ್ನ ಪರ್ಸ ತ ಸದರ ಮುಕಾಮ ಚರಿ ಕೋಟ್ ಬಾಟ ಚರಿ ಘ್ಯಾಂಗ್ ಜಾನೆ ಬಾಟ ಮಾ ರಾಯ್ಕೊ ಆಮ್ರೈ ಚೌಧರಿ ಇಲೆಕ್ಟ್ರಾನಿಕ್ಸ್ ಮಾ ಲೈ ಜಾಉ ನ ತ್ಯಾ ತ ತಿಮ್ರ ಬಿಗ್ರೆ ಕೋ ಟಿವಿ ಮಾತ್ರ ಹೋಯ್ನ ಕಿ ಮೊಬೈಲ್ ಘಡಿ ಸಬೈ ಪಣೆ ಆಲ್ಸರ್ನೆ ಸಕ್ಕಿ ಗೊಣ್ಣೆ
1: ಏ ಓದೆ ತಿಸ್ಲು ಬಾಯ್ ಮಪನಿ ತೇತೆ ತಿರ ಲಾಗಿ ಆಲ್ಸನಿ ಹೋಯ್ನ ತ
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा
3: ए हाफ फेज डी फेज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: आँखा शिविर बस्ने सम्बन्धी सूचना।
8: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन पनि गरिरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौं। शिविरबाट सुनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाइमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
9: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 35-8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिम्चोक 8 सुनखानी।
10: विस्तृत जानकारीका लागि सम्पर्क
11: दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851-17-63-67, 9831-31-28-10।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय।

0: चितथ्याङ कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कोविड अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञ द्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीफुट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा,
3: आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा,
5: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि,
3: परिवार साथीभाइ वा समूह यात्राका लागि
4: रिजर्भ सेवा अझ
3: सहज सुरक्षित र सुविधाजनक छ।
5: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
3: आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: छैन बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सिद्धिनेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सन्हरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ए बाबु हजुरहरु छ टच बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाहिर
1: भयो भयो हामी पनि निस्किन
0: ल ल छिटो आऊ अहिले

Thank you.

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वर।

0: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-0020 र गणेश बुढाथोकी 9869-0019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगा।

अघि सक्यौ बर्खा तिमी भन्छौ पर्खा सानो तिमी भन्छौ पर्खा आफूलाई कस्तो भइरहेछ तिमीलाई पहिलो चोटी

0: ओइ बिउ नानीहरू किन यत्रो रो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: खानालाई पाइन पाउँदाको भते

0: सबै राजनीतिक लाठीहरू नै उनीहरू गीत गाउँछन् अनि बिउ पनि दिँदैन धान रोप्नु होला।
1: पानी एकतिर
2: घर चाहिँ पर्यो डाँडा।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई बाहेक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गते मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गते बुधबार क्षेत्रपा स्वास्थ्य चौकी बैतेश्वर 8, जेठ 28 गते बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गते शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गते आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगु 4 सिंगटी र असार 1 गते सोमबार सुनखानी स्वास्थ्य चौकी कालिम्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67, 9863 31 28 10।
1: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494-12-020।
1: धुलेखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी

0: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: संशोधनहरू अझै तयार नभएपछि सभामुख डीपी अरियालले जरिवानाको चेतावनी दिएका छन्। सिंहदरबारमा निर्माणधीन संसद हलको निरीक्षण गर्दै सभामुख डीपी अरियालले छिटो निर्माण गरिसक्न निर्देशन दिएका हुन्। संसद सचिवालयका कर्मचारीहरू सहित सभामुख अरियाल आज निरीक्षणमा पुगेका थिए। गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। निरीक्षणका क्रममा उनले हल तयार गर्ने एकिन मिति भन्न समेत निर्देशन दिएका छन्, नत्र हरेक दिन 1 करोड़ जरिवाना तिराउने उनको चेतावनी छ। सभामुख अरियालले शहरी विकास मन्त्री र सचिवलाई बोलाएर तत्काल काम सक्न निर्देशन दिएका छन्। चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री सुशील खनालले नेपाल चीन वैज्ञानिक सहकारी अब नयाँ चरणमा प्रवेश गर्नुपर्ने बताएका छन्। चीन भ्रमणका क्रममा आयोजित उच्च स्तरीय अन्तर्क्रियामा बोल्दै मन्त्री खनालले हिमालय क्षेत्रले भोगिरहेको जलवायु संकट नेपाल वा चीनको मात्र नभई सम्पूर्ण दक्षिण एसियाको साझा चुनौती बनेको बताएका हुन्। जलवायु परिवर्तन, हिमालय संरक्षण, विपद जोखिम न्यूनीकरण तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा नेपाल तीन सहकार्यलाई अझ गहिरो बनाउनु पर्ने उनको भनाइ छ। मन्त्री खनालले नेतृत्व गरेको नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, बेजिङ स्थित नेपाली दूतावास तथा लगानी बोर्डका अधिकारीहरू पनि सहभागी थिए। इरानको राष्ट्रिय फुटबल टोली विश्वकप प्रतियोगिताका लागि अमेरिका पुगेको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भए लगत्तै इरानको राष्ट्रिय फुटबल टोली विश्वकप प्रतियोगिताका लागि अमेरिका पुगेको हो। टोलीले लस एन्जलसमा अवतरण गरेको एक दिनपछि न्यूजील्याण्ड विरूद्ध आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको छ। बीबीसीका अनुसार अमेरिका इरान बीचको युद्धविराम तथा तनाव अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि थप सैन्य तनाव बढ़ने आशंका केही हदसम्म कम भएको छ, तर यसले इरानी टोलीलाई घेरेको राजनैतिक विवाद भने अन्त्य गर्न सकेको छैन। राजनैतिक परिस्थितिका कारण इरानको टोलीले तयारी समेत प्रभावित भएको बीबीसीले जनाएको छ। भिसा सम्बन्धी समस्याका कारण इरानी टोलीले आफ्नो विश्वकप परीक्षण शिविर अमेरिकाबाट मेक्सिको सार्न बाध्य भएको थियो। नेकपाले आज बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ। नेकपाका सांसद दुलालले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ दिनुपर्ने माग कायमै रहेको बताएका छन्। त्यस्तै उनले भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अनुमति बिनै उडेको बारे, सरकारको धारणा माग्दै नेपालको चिया निर्यातमा परेको असर बारे सरकारको ध्यान किन नगएको भनेर प्रश्न गरेका छन्। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सृजना गरेपछि इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका हुन्। भारतले गुणस्तर जाँचको बहानामा 1.5 महिनादेखि नेपाली चिया निर्यातमा अडचन खड़ा गरेपछि उद्योगीहरूले बन्द गर्ने निर्णय लिएका हुन्। निकासीमा अवरोध हुँदा उत्पादित चियाले बजार पाउन सकेको छैन, जसका कारण चिया गोदाममै बिग्रिने जोखिम बढ़ेपछि यस्तो कठोर कदम चाल्न बाध्य भएको व्यवसायीहरूले बताएका छन्। पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजबाटै बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू 4 असारदेखि बन्द हुनेछन्। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट आउन 15 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरू पछि हटेका छन्। उद्योग बन्द निर्णयसँगै पहाड़का 56 र तराईका 30 सीटीसी चिया उद्योग प्रभावित भएका छन्। उद्योग बन्द हुँदा यस क्षेत्रमा कार्यरत हजारौं मजदूर र हरियो पत्ता बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। हौस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म पदम कुमारी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्के खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं।
3: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलोखा

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: यहाँ सबै बिक्रीमा छन्, बस मूल्य थाहा हुनु पर्यो। मेरो खुसी नै केही छैन।
1: के भन्छ, मजाक नगर न।
0: बस

मैले जीवनमा दुईजनासँग प्रेम गरेँ, एउटा जो मेरो हुनै सकेन अनि अर्को तिन मेरो साथी जो जीवन साथी हुनै सक्दैन।

0: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सम्मेलन गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा, 104.1 FM र 104.1 FM/44।
3: विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: देशको तीन बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। सरकारले शिक्षक सरूवामा कडाई गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानुठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षक सरूवामा केही शर्त पालना गर्न निर्देशन दिएको हो। अबदेखि शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदहरूमा कुनै पनि प्रकारको सरूवा पाइने छैन। परिपत्रमा स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरूवा गरी पदपूर्ति नगर्न भनिएको छ। यस्तै केन्द्रले दरबन्दी कटौतीमा पनि खुद पोलमा रहेका दरबन्दीका शिक्षक पदमा पनि सरूवा नगर्न निर्देशन दिएको छ। कार्य सम्पादन मूल्यांकनका आधारमा बढ़ुवाको प्रक्रियामा रहेका शिक्षकहरूका लागि पनि नयाँ नियम ल्याइएको छ। 75% कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बढ़ुवाका लागि आवेदन दिएका सम्भाव्य उम्मेद्वारहरूको हकमा बढ़ुवाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म सरूवाका लागि सहमति नदिन निर्देशन गरिएको छ। यो निर्णयसँगै अब शिक्षक सेवा आयोगको विज्ञापनमा परेका पदहरू र बढ़ुवाको पर्खाईमा रहेका शिक्षकहरूको सरूवा प्रक्रिया तत्कालका लागि प्रभावित हुने भएको छ। सर्वोच्च अदालतको सड़क पेटीको अतिक्रमण तत्काल हटाउन सरकारको नाममा परमादेश जारी गरिएको छ। अधिवक्ता सुदिग्य पन्तले दायर गरेको रिटमा न्यायाधीश द्वय हरिप्रसाद फुयाल र निर्धोष निरौलाको संयुक्त इजलासले सड़क पेटीमा भएको अतिक्रमण तत्काल हटाउन सरकारको नाममा परमादेश जारी गरेको हो। फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सड़क पेटी प्रयोग गर्न पाउने पैदल यात्रुको अधिकार सम्बन्धमा परमादेश जारी गरेको छ। सर्वोच्चले सड़क पेटीमा रहेको अतिक्रमण हटाउने एवं सड़क पेटी व्यवस्थापनको सम्बन्धमा कार्यक्षेत्रको दुविधा सृजना भएमा सहकारिता सह अस्तित्व एवं पारस्परिक सहयोगको आधारमा आपसी समन्वय गर्न गराउन भनेको छ। अमेरिका र इरान शान्ति सम्झौताको प्रभाव विश्व बजारमा देखिएको छ। सम्झौताको मसौदा तयार भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको हो। अमेरिका र इरानले शान्ति सम्झौता गर्ने घोषणा गरेपछि आज एसियाली बजारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोशल मीडिया मार्फत अमेरिका र इरान शान्ति सम्झौता गर्न राजी भएको र हर्मुज जलट मरू खुला हुने जानकारी दिएका थिए। आज बिहानको कारोबारमा कच्चा तेलको मूल्य 3.95% घटेर प्रति ब्यारेल 83.88 अमेरिकी डलर कारोबार भएको छ। कच्चा तेल 4.62% घटेर प्रति ब्यारेल 80.96 डलरमा झरेको छ। संसद हल अझै तयार नभएपछि सभामुख डीपी अर्यालले जरिवानाको चेतावनी दिएका छन्। सिंहदरबारमा निर्माणाधीन संसद हलको निरीक्षण गर्दै सभामुख डीपी अर्यालले छिटो निर्माण गरिसक्न निर्देशन दिएका हुन्। संसद सचिवालयका कर्मचारीहरूसहित सभामुख अर्याल आज निरीक्षणमा पुगेका थिए। गत जेठ 15 गते यही हालबाट बजेट सार्वजनिक गर्ने भनिए पनि हालसम्म तयार भएको छैन। निरीक्षणको क्रममा उनले हल तयार गर्ने एकिन मिति भन्न समेत निर्देशन दिएका छन्। नत्र हरेक दिन 1 करोड़ जरिवाना तिराउने उनको चेतावनी छ। सभामुख अर्यालले शहरी विकास मन्त्री र सचिवलाई बोलाएर तत्काल काम सक्न निर्देशन दिएका छन्। चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्ने बताएका छन्। चीन भ्रमणका क्रममा आयोजित उच्च स्तरीय अन्तर्क्रियामा बोल्दै मन्त्री खनालले हिमालय क्षेत्रले भोगिरहेको जलवायु संकट नेपाल वा चीनको मात्र नभई सम्पूर्ण दक्षिण एसियाको साझा चुनौती बनेको बताएका हुन्। जलवायु परिवर्तन हिमालय संरक्षण विपद जोखिम न्यूनीकरण तथा वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नेपाल तीन सहकारीलाई अझ गहिरो बनाउनु पर्ने उनको भनाई छ। मन्त्री खनालले नेतृत्व गरेको टोलीमा परराष्ट्र मन्त्रालय बेजिङ स्थित नेपाली दूतावास तथा लगानी बोर्डका अधिकारीहरू पनि सहभागी थिए। कैलालीको गोदावरी नगरपालिका चारको गाईमारीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्री स्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको बताएका छन्। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सृजना गरेपछि इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका हुन्। भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अडचन खड़ा गरेपछि उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय लिएका हुन्। निकासीमा अवरोध हुँदा उत्पादित चियाले बजार पाउन सकेको छैन, जसका कारण चिया गोदाम नै बिग्रने जोखिम बढ़ेपछि यस्तो कठोर कदम चाल्न बाध्य भएको व्यवसायीहरूले बताएका छन्। पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजैबाट बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू चार असारदेखि बन्द हुनेछन्। हौस् त, दिउँसो तीन बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी पाँच बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलामको ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समय में सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ ഹിടേവ് നിക്ക അവതാർമ സൗത്ത
1: ഗട്ടേ ബരിലേലെ വാസ്കോ ടി വി പോക്നോനി ഭിട്ടി ആഫ്നെ ടി വി ബിഗ്രിയു അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്ക ഉലട്ട വൈന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस होम सिटीमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मरमत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरमत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: झ्याकत तर खाल्लं दूध, पाणी मिसायको राहायच आणि तर खादे न.
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न.
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा.
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्त, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू.
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-020.
5: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना.
6: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ.
7: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कुटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ.
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ.
6: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउन्ड भएको,
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको.
7: सस्तोमा होइन, राम्रो सिकाउँछौ.
6: रूपाइटर, रूपक, मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट बीस बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै. सम्पर्क नम्बर 9844-30-48-79, 9844-30-48-79 र 9864-11-00-11, 9864-11-00-11.
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज.

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
5: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 421 020।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालन।
1: टिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध।

0: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे यसको समेत व्यवस्था हुने
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरिघाङ दोलखा 0974812 र 0974812।
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना।
0: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं।
3: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दुलोखा तथा दुलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दुलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सुनौर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाइमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दुलोखा लाइन्स आँखा केन्द्र दुलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
0: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गते बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गते बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गते शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गते आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गते सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी।
1: विस्तृत जानकारीका लागि सम्पर्क दुलोखा लाइन्स शाखा केन्द्र दुलोखा, सम्पर्क नम्बर 9851 17 63 67 9863 31 28 10।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा, सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-01-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सन्हरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्र पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: दुलिखिल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना दुलिखिल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
1: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाना दिने यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।
0: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चर उपलब्ध छ।
1: आराम, सहज र विश्वास यात्राका लागि

0: होइन है बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: राबाट बिहेमा जानु, यो त मनोकामनाको कुमाको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। बागमती प्रदेशका स्थानीय सरकारले आगामी आर्थिक वर्ष 6 अर्ब बजेट पाउने भएका छन्। बागमती सरकारले अन्तर सरकारी व्यक्ति हस्तान्तरणतर्फ प्रदेश अन्तर्गतका सबै पालिकाहरूलाई 6 अर्ब 51 करोड 57 लाख बजेट हस्तान्तरण गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै सो बराबरको वित्त हस्तान्तरणको घोषणा गरेका हुन्। प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिएका छन्। त्यसअनुसार बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पनि प्रदेश सभामा प्रस्तुत भइरहेको छ। बागमती सरकारले आगामी आर्थिक वर्षका लागि 66 अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार 66 अर्ब हाराहारीको बजेट प्रस्तुत भइरहेको हो। बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ। बागमती सरकारले चालू आर्थिक वर्ष 2082-83 का लागि 67 अर्ब 47 करोड़को बजेट ल्याएको थियो। आगामी वर्षका लागि बजेटको आकार घटाउने तयारी गरे पनि चालू वर्षकै हाराहारीमा बजेट ल्याउन लागि हो। शुरूमा 50 अर्ब बराबरको बजेट स्रोत अनुमान गरिए पनि माग बढ़दै गएपछि 67 अर्बसम्मको बजेट ल्याउने सहमति बनेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 41 अर्ब 13 करोड़ 86 लाख बराबरको बजेट ल्याएको छ। आज मध्य प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। कुल विनियोजन मध्ये चालू खर्चतर्फ 14 अर्ब 66 करोड़ 32 लाख 29 हजार अर्थात 35.54% छुट्याइएको छ। पूंजीगत खर्चतर्फ 24 अर्ब 47 करोड़ 53 लाख 71 हजार अर्थात 64.36% विनियोजन गरिएको अर्थमन्त्री भट्टराईले बताए। आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11 अर्ब 22 करोड़ 75 लाख संकलन गर्ने र संघीय सरकारबाट प्राप्त हुने राजस्व पाटफाट 12 अर्ब 83 करोड़ प्राप्त हुने अनुमान रहेको अर्थमन्त्रीले बताएका छन्। त्यसै गरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान 9 अर्ब 49 करोड़ 79 लाख र चालू आर्थिक वर्षको बाँकी नगद मौजदातबाट 6 अर्ब 8 करोड़ 52 लाख बेहोरिने उल्लेख छ। स्रोत परिचालन गर्दा पनि अपघुनी 1 अर्ब 50 करोड़ रूपियाँ आन्तरिक ऋणबाट परिपूर्ति गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री भट्टराईले बताएका छन्। सरकारले शिक्षक सरूहमा कड़ाई गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमिली देशभरका शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षक सरूहमा केही शर्त पालना गर्न निर्देशन दिएको हो। अबदेखि शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदहरूमा कुनै पनि प्रकारको सरूह पाइने छैन। परिपत्रमा स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरूह गरी पदपूर्ति नगर्न भनिएको छ। यस्तै केन्द्रले दरबन्दी कटौतीमा परि खुद पुलमा रहेका दरबन्दीका शिक्षक पदमा पनि सरूह नगर्न निर्देशन दिएको छ। कार्य सम्पादन मूल्यांकनका आधारमा बरूवाको प्रक्रियामा रहेका शिक्षकहरूका लागि पनि नयाँ नियम ल्याइएको छ। 75% कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बरूवाका लागि आवेदन दिएका सम्भाव्य उम्मेद्वारहरूको हकमा बरूवाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म सरूहका लागि सहमति नदिन निर्देशन गरिएको छ। यो निर्णयसँगै अब शिक्षक सेवा आयोगको विज्ञापनमा परेका पदहरू र बरूवाको पर्खाईमा रहेका शिक्षकहरूको सरूह प्रक्रिया तत्कालका लागि प्रभावित हुने भएको छ। स सर्वोच्च अदालतले सड़क पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश जारी गरेको छ। अधिवक्ता सुधिगे पन्तले दायर गरेको रिटमा न्यायाधीश तोय हरिप्रसाद फुयाल र निरुप्तोष निरौलाको संयुक्त इजलासले सड़क पेटीमा भएको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश जारी गरेको हो। फैसलाको पुनः पाठ सार्वजनिक गर्दै सड़क पेटी प्रयोग गर्न पाउने पैदल यात्रुको अधिकार सम्बन्धमा परमादेश जारी गरिएको छ। सर्वोच्चले सड़क पेटीमा रहेको अतिक्रमण हटाउने एवं सड़कको पेटी व्यवस्थापनका सम्बन्धमा कार्यक्षेत्रको दुविधा सिर्जना भएमा सहकारिता सह अस्तित्व एवं पारस्परिक सहयोगको आधारमा आपसै समन्वय गर्न गराउन भनेको छ। अमेरिका र इरान शान्ति सम्झौताको प्रभाव विश्व बजारमा देखिएको छ। सम्झौताको मस्यौदा तयार भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको हो। अमेरिका र इरानले शान्ति सम्झौता गर्ने घोषणा गरेपछि आज एसियाली बजारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोशल मीडिया मार्फत अमेरिका र इरान शान्ति सम्झौता गर्न राजी भएको र हर्मुज जल डमरू खुला हुने जानकारी दिएका थिए। आज बिहानको कारोबारमा कच्चा तेलको मूल्य 3.95% घटेर प्रति ब्यारेल 83.88 अमेरिकी डलर कारोबार भएको छ। कच्चा तेल 4.62% घटेर प्रति ब्यारेल 80.96 डलरमा झरेको छ। संसद हल अझै तयार नभएपछि सभामुख डीपी अर्यालले जरिमानाको चेतावनी दिएका छन्। सिंहदरबारमा निर्माणाधीन संसद हलको निरीक्षण गर्दै सभामुख अर्यालले छिटो निर्माण गरिसक्न निर्देशन दिएका हुन्। संसद सचिवालयका कर्मचारीहरूसहित सभामुख अर्याल आज निरीक्षणमा पुगेका थिए। गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भने पनि अहिलेसम्म तयार भएको छैन। निरीक्षणका क्रममा उनले हल तयार गर्ने एकिनमेती भन्न समेत निर्देशन दिएका छन्। नत्र हरेक दिन 1 करोड़ जरिवाना तिराउने उनको चेतावनी छ। सभामुख अर्यालले शहरी विकास मन्त्री र सचिवलाई बोलाएर तत्काल काम सक्न निर्देशन दिएका छन्। हाउस बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: होइन ए पाँडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 44 39 81 42। र 9844 01 60 814।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोफाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: झ्याक्क खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
5: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

के तपाईँ चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने

0: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगा हर्ज र जिरी सामुदायिक एफएम 94 मेगा हर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको हक हस्तान्तरण हुन नपाउने गरी रोकका गर्न पत्रचार। शिक्षक सरुवामा कडाई, 6 प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक। सुदूरपश्चिममा विवाद। बागमतीको बजेट 66.93 अर्ब 11% प्रशासनिक खर्च घटाउने लक्ष्य। स्थानीय तहले प्रदेशबाट 6.91 अर्ब बजेट पाउने। 53 परिवारको घर निर्माणका लागि 20 करोड़ विनियोजन। र अमेरिका र इरान शान्ति सम्झौताको प्रभाव विश्व बजारमा। कच्चा तेलको मूल्य घट्यो।
1: समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग राहुल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराली हक हस्तान्तरण हुन नपाउने गरी रोकका प्रक्रिया शुरू गरिएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापे विभागलाई पत्रचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्रचार गरेको छ। मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन नेपाल सरकार समक्ष पेश भइसकेको छ। उक्त प्रतिवेदन कार्यान्वयनका लागि मन्त्री परिषदले निर्णय गरिसकेको छ भने कार्यान्वयनलाई प्रभावकारी बनाउन 8 सदस्यीय समिति समेत गठन गरिएको छ। सरकारले शिक्षक सरुवामा कडाई गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो छिमेली देशभरका शिक्षा विकास तथा समन्वय एकाई र स्थानीय तहहरूलाई परिपत्र गर्दै शैक्षिक सरुवामा केही शर्त पालना गर्न निर्देशन दिएको हो। अबदेखि शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदहरूमा कुनै पनि प्रकारको सरुवा पाइने छैन। परिपत्रमा स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न भनिएको छ। यस्तै केन्द्रले तरबन्दी कटौतीमा परि खुद पुलमा रहेका तरबन्दीका शिक्षक पदमा पनि सरुवा नगर्न निर्देशन दिएको छ। कार्य सम्पादन मूल्याङ्कनका आधारमा पढुवाको प्रक्रियामा रहेका शिक्षकहरूका लागि पनि नयाँ नियम ल्याइएको छ। 75% कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बढ़ुवाका लागि आवेदन दिएका सम्भाव्य उम्मेद्वारहरूको हकमा बढ़ुवाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म सरूवाका लागि सहमति नदिन निर्देशन गरिएको छ। यो निर्णय सँगै अब शिक्षक सेवा आयोगको विज्ञापनमा परेका पदहरू र बढ़ुवाको पर्खाईमा रहेका शिक्षकहरूको सरूवा प्रक्रिया तत्कालका लागि प्रभावित हुने भएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि 66.93 अर्ब बराबरको बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि 66.93 अर्ब विनियोजन गरिएको जानकारी दिएका हुन्। बागमती प्रदेश सरकारले बजेटको आकार घटाएको छ। प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 को तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाएको हो। मन्त्री तामाङले प्रदेश सभामा चालू आर्थिक वर्षको तुलनामा 54.40 करोड़ रूपियाँ बजेट घटाएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 67.47 करोड़ रूपियाँको बजेट प्रस्तुत गरेको थियो। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालूतर्फ 22.96 करोड़ अर्थात 34.31% र पुँजीगततर्फ 43.97 करोड़ अर्थात 63.96% बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 चालूतर्फ 26.04 करोड़ र पुँजीगततर्फ 41.43 करोड़ बजेट विनियोजन गरिएको थियो। आगामी वर्षको लागि चालूतर्फका बजेट घटाएर पुँजीगततर्फ बढ़ाइएको हो। मन्त्री तामाङका अनुसार बजेट कार्यक्रम कानूनका लागि राजस्व तथा बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट 23.15 करोड़ र अन्य राजस्व स्रोतबाट 7.73 करोड़ खर्चको स्रोत बेहोर्ने उल्लेख छ। यसै संघीय सरकारबाट प्राप्त हुने अनुमान बापत 15.31 करोड़ संचित कोष बचत विविध बचत 12.76 करोड़ प्राप्त हुने अनुमान गरिएको छ। सो बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट 96 करोड़ प्राप्त हुने अनुमान गरिएको छ। यसैबीच बागमती प्रदेशका स्थानीय तहले आगामी आर्थिक वर्ष 6.91 अर्ब बराबर बजेट पाउने भएका छन्। बागमती सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ प्रदेश अन्तर्गतका सबै पालिकाहरूलाई 6.91 करोड़ बजेट हस्तान्तरण गर्ने भएको हो। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बराबरको वित्त हस्तान्तरणको घोषणा गरेका हुन्। बागमती प्रदेश सरकारले एकैपटक 11% प्रशासनिक खर्च घटाउने लक्ष्य राखेको छ। प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा सो खर्च कटौती गर्ने गरी कार्यक्रम ल्याएको बताएका हुन्। बागमती प्रदेश सरकारमा हाल 14 मन्त्रालय छन्। यसअघि सरकार र सत्तारूढ़ दल नेपाली कंग्रेसले मन्त्रालयको संख्या 7 सीमित गर्ने निर्णय गरेको थियो। यसै कर्मचारीको दरबन्दी पनि 700 बढ़ी घटाउने योजना राखिएको छ। प्रदेश खर्चको मेत्तो व्यय र मन्त्रालय तथा निकायहरूको पुनर्संरचनाबाट प्रशासनिक खर्च 11% कम गर्ने लक्ष्य राखिएको मन्त्री तामाङले बताए। प्रशासनिक खर्च कटौतीको योजनामा रहेको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष भौतिक पूर्वाधारका योजनालाई विशेष प्राथमिकता दिने भएको छ। प्रदेश सरकारले आगामी वर्षका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई 25.60 करोड़ बजेट विनियोजन गरेको हो। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तामाङका अनुसार सो बजेटमध्ये प्रादेशिक सड़क गुरू योजनाका सड़कहरूका लागि 7.10 करोड़ बजेट विनियोजन गरिएको छ। यस्तै बागमती प्रदेश सरकारले प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न 20 करोड़ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशका अति विपन्न 1000 परिवारको घर निर्माण गर्न 20 करोड़ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। प्रदेश सरकारले पत्रकारका लागि पनि 1 करोड़ बजेट छुट्याएको छ। स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशभित्रका पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरिएको तामाङले बताएका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो। बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
0: तपाईं यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.in र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बराबरको बजेट ल्याएको छ। आज मध्य प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। कुल विनियोजन मध्ये चालू खर्चतर्फ 14,64,32,00,000

0: प्रतिशत विनियोजन गरेको अर्थमन्त्री भट्टराईले बताएका छन्। यस्तै कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 40,44,98,00,000 बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री बेदुर लिङथेपले गत वर्षको भन्दा 12.74% बढ़ेको बजेट प्रस्तुत गरेका हुन्। लिङथेपले चालुतर्फ 13,97,63,00,000 र पुँजीगत तर्फ 20,75,79,00,000 बजेट विनियोजन गरिएको बताएका छन्। यसै गरी लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि 37,38,45,00,000 बजेट ल्याएको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्ष चालू खर्चतर्फ 11,11,27,10,000 अर्थात 29.73 र पुँजीगततर्फ 22,71,65,40,000 अर्थात 60.77% बजेट विनियोजन गरिएको जानकारी दिए। प्रदेश सरकारले आज धमाधम बजेट सार्वजनिक गरिरहँदा सुदूरपश्चिम प्रदेशमा भने विवाद भएको छ। सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलले सहमति जुट्न नसकेपछि सरकारलाई बजेट ल्याउन सकस परेको हो। सत्ता नेतृत्वकर्ता नेपाली कंग्रेस र सत्ता साझेदार नेकपा एमालेबीच बजेटका विषयलाई लिएर विवाद उत्पन्न भएको छ। बजेटमा समझदारी नजुटेपछि आज बेलुकीका लागि तय गरिएको बजेट भाषणको कार्यसूची सहितको प्रदेशसभा बैठक बस्न सकेको छैन। प्रदेशसभा सचिवालयका सचिव देव बहादुर बोगटीका अनुसार प्रदेशसभा बैठक आज राति 9 बजे बस्ने गरी सारिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कंग्रेस र सत्ता साझेदार एमाले बीच बजेट निर्माणमा विवाद देखिएको हो। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपालमा बर्फुको जोखिम बढ़दै गएको छ। ठूला फार्ममा बर्फुको संक्रमण देखिन थालेपछि विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। प्रस्तुत छ एक रिपोर्ट।
1: नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो। चालू आर्थिक वर्ष 2082-83 संक्रमण 10 जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा 50 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ। राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र ऱ्यापिड रेस्पोन्स टोली आरआरटीको तथ्याङ्क अनुसार 56 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि देशभर 5,53,650 पंक्षी 10,08,928 अण्डा र 2,05,975 किलोग्राम दाना नष्ट गरिएको छ। पोल्ट्री उद्योगसँग जोड़िएका हजारौं किसान श्रमिक र व्यवसाय संक्रमणका कारण प्रभावित भएका छन्। उत्पादन रोकिन्दा बजार आपूर्ति श्रृंखला समेत प्रभावित हुने देखिएको छ। बर्ड फ्लूबाट सबैभन्दा बढ़ी प्रभावित जिल्ला सुनसरी बनेको छ। त्यहाँ 23 फार्ममा संक्रमण पुष्टि हुँदा 2,85,564 पंक्षी र 4,27,580 अण्डा नष्ट गरिएको छ। पछिल्लो समय चितवनको एक ठूलो व्यवसायिक फार्ममा पनि संक्रमण पुष्टि भएपछि त्यहाँको पोल्ट्री उद्योगले ठूलो क्षति बेहोर्नु परेको विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा मात्र 39,481 पंक्षी र 63,854 अण्डा नष्ट गरिएको छ। अधिकांश प्रकोप कोशी प्रदेशमा केन्द्रित रहे पनि पछिल्लो समय उपत्यकामा संक्रमित फार्मको संख्या बढ़दै जानेले चिन्ता थपेको छ। पशु सेवा विभागले संक्रमण फैलनुका प्रमुख कारण पहिचान गरेको छ। फार्म नजिक वन क्षेत्र वा अग्ला रूख हुनु, जलाशय आसपास फार्म सञ्चालन हुनु, जैविक सुरक्षा मापदण्डको पालना कमजोर

0: सवारी साधन तथा आगन्तुकको अनियन्त्रित प्रवेश, अण्डा बोक्ने क्रेटको उचित कीटाणुनाशक प्रयोग नहुनु तथा एउटै व्यक्तिले जीवित र मृत पक्षीको व्यवस्थापन गर्नु संक्रमण फैलाउने मुख्य कारक रूपमा देखिएका छन्। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
1: जिल्ला अदालत रूपन्देहीले रासपा सभापति रवि लामिछाने लगायतमाथि चितवन जिल्ला अदालतमा चलेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिएको छ। न्यायाधीश रमेश कान्त अधिकारीको इजलासले सरकारी ठगीको मुद्दा यथात राखे, त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो। रूपन्देही जिल्ला अदालतको आदेशसँगै रवि लामिछाने लगायतका आरोपितहरूले पीड़ितहरूको फँसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ। रविसँगै यो मुद्दामा जोड़िएका जेबी राई, कुमार रम्तेल लगायत विरूद्ध चलेका सहकारी ठगी पाएका अरू अभियोग फिर्ता भएका छन्। यसअघि जिल्ला अदालत कास्की र पर्साले पनि सहकारी ठगी पाएका अभियोग फिर्ता लिएका थिए। अमेरिका र इरान शान्ति सम्झौताको प्रभाव विश्व बजारमा देखिएको छ। सम्झौताको मस्यौदा तयार भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको हो। अमेरिका र इरानले शान्ति सम्झौता गर्ने घोषणा गरेपछि आज एसियाली बजारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोशल मीडिया मार्फत अमेरिका र इरान शान्ति सम्झौता गर्न राजी भएको र हर्मुज जल डमरू खुला हुने जानकारी गराएका थिए। अमेरिका र इरान शान्ति सम्झौताको प्रभाव विश्व बजारमा देखिएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: आफै होइन ए पाडे सोटे कसको टिभी बोकेर हिँड्यो, निकै हतारमा छौ त। कसको टिभी बोक्नु नि भित्री, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको, बनाउने पो कहाँ होला त होइन। त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
4: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्टमा, यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसाब पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-01-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघाङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूप आइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844-30-48-79 9844-30-48-79 र 9864-11-00-11 9864-11-00-11।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: समुदाय कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 49.1 RKS 802 र 49.1 RKS 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा
4: 24 घण्टा आकस्मिक सेवा
2: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 049-412-020
4: धुलिखेल अस्पताल दोलखा

अहिले तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन

0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट

आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रावि चरीकोट दोलोखा। तपाई यतिखेर हाम्रो रेडियो मार्फत लोकप्रिय गायक शम्भु राईको स्वरमा सजिएका उत्कृष्ट गीत संगीत सुनिरहनु भएको छ।

0: एन्जेल हुनुहुन्थ्यो लोकप्रिय गायक शम्भु राईको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पछि नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कुटनीतिक पहल उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। लेबननको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबननी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबननका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए। तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौ यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले योभन्दा बढ़ी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने, दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सवेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, माननीयज्यूले उठाउनु पनि स्वाभाविक विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय ज्वाइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवत यो अब कूटनीतिक पहल उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौं भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो, तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
0: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त, र अब ल्याब टेस्ट गर्ने गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन, त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
0: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दा रहेछन्, त्यस कारणले मात्रै
2: अनुमान त धेरै हुन्छन् तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
0: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांग्लादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर तपाईँहरूको मुद्दा के राज जस्तो पाइयो।
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
0: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नआत्तिनु होला, समाधान चाहिँ निस्कन्छ।
0: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
0: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौ।
3: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई चाहिँ डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
0: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे चाहिँ?
3: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाड़ीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै रिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी रिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
0: 3,84,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर
3: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अङ्ग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्टेटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अप टु डेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखर यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतिश्वर 4, काभ्रे, बगर, दोलखा।

0: ज्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खा देणं।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अबदेखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, फिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, पाखिने, सुस्त, सिमसी, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दूध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पाइने पाडे त त राम्रो लुगा लगाएर तो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टुलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो